0: कहते हैं कि पिक्चर अभी बाकी है मेरे दोस्त, और आमिर खान की जिंदगी की ये रियल पिक्चर भी कुछ ऐसी ही है, जहां अमूमन शादियां टूटने के बाद कड़वाहट, कोर्ट के चक्कर और समाज के ताने बजते हैं, वहीं आमिर खान ने मिस्टर परफेक्शनिस्ट की तरह जुदाई के इस क्लाइमैक्स को भी बेहद खूबसूरत बना दिया। रीना दत्त से कयामत तक वाला पहला इश्क हो या फिर किरण राव के साथ लगान के सेट से शुरू हुई वो मॉडर्न बॉन्डिंग, आमिर खान ने साबित कर दिया कि रिश्तों के दंगल में भले ही राहें जुदा हो जाएं, लेकिन अगर नियत साफ हो तो दिल में इज्जत हमेशा जिंदा रहती है।
1: मशहूर कहावत है कि दूसरा मौका सिर्फ कहानियां देती है, जिंदगी नहीं। लेकिन बॉलीवुड के मिस्टर परफेक्शनिस्ट आमिर खान ने जिंदगी के इस फलसफे को ही बदल दिया। आमिर की रियल लाइफ तो सुपरहिट रही, लेकिन रियल लाइफ में प्यार के इम्तिहान कई बार हुए। उनकी दो शादियां भले ही मुकम्मल मकाम तक नहीं पहुंच सकी, लेकिन आमिर की लव स्टोरी में आज भी रीना और किरण सबसे अहम किरदार है।
2: मेरे घर में एक खिड़की थी, मेरे कमरे में जो खिड़की थी उसके सामने पेड़ वेड़ है, और फिर सामने एक और बिल्डिंग थी, एयर इंडिया बिल्डिंग, जहाँ रीना रहती थी। मैं चौथे माले पे रहता था, जो टॉप फ्लोर था हमारी बिल्डिंग का, और वो टॉप फ्लोर पे वहाँ रहती थी, सिक्स और सेवन्थ फ्लोर। और उनकी खिड़की और मेरी खिड़की आमने सामने थी, फासला था कुछ 100 मीटर का। अब हुआ ये कि उस खिड़की में मैं उनको देखूं और मुझे वो बहुत प्यारी लगे, तो मैं, मेरा ज्यादा वक्त खिड़की पे कटने लगा। और अम्मी को भी, अच्छा मेरी राइटिंग टेबल थी ना वहां पे, स्टडी टेबल थी, लेकिन मैं स्टडी नहीं करता था। तो अम्मी को लगा यार ये पढ़ाई में बड़ा इंटरेस्ट ले रहा है आजकल, जब देखो ये स्टडी टेबल पे बैठा रहता है। लेकिन मैं स्टडी टेबल पे बैठ के एक्चुअली खिड़की देख रहा था, और फिर मैंने नोटिस किया कि वो भी काफी वक्त बिता रही है खिड़की पे। तो मैंने नोटिस किया कि शायद वहां से भी इंटरेस्ट है। अब ये खिड़की में चल रहा है, हम लोग एक दूसरे को जानते नहीं।
1: कहानी की शुरुआत साल 1986 में हुई। आमिर महज 20 साल के थे जब उन्हें पड़ोस में रहने वाली रीना दत्त से प्यार हुआ। प्यार ऐसा कि मानो आमिर इश्क के मैदान में दिल हार चुके हो। हर किसी की प्रेम कहानी में एक तीसरा शख्स जरूर होता है जो पहली मुलाकात करवाता है। ऐसे ही एक शख्स की बदौलत आमिर और रीना की मुलाकात हुई।
2: तो मैंने शिल्पा को बोला एक काम करो यार, तुम उसको बोलो बनिया के पास कुछ लेने जाना है, तुम भी चलो साथ में। तो वो बनिया घर भारी था, तो वो आई शिल्पा रीना के साथ, और मैंने बहुत ही डिटेल्ड प्लान बनाया था। मैंने कहा था कि जब तुम घर से निकलोगी बोलना यार जरा कुछ खरीदना है मेरे साथ चलो। रीना और शिल्पा और हमारे बेडरूम में हम लोग बैठे हुए थे, तो एक सेकंड के बाद उन्होंने बोला अरे यार भी याद आया वो विकी से मुझे कुछ चीजें थी, तो वो विकी का बहाना लेके वो नीचे चली गई कि मैं अभी 2 मिनट में आई, विकी हमारा मेरा दोस्त। तो हुआ ये कि रीना और मैं अब फाइनली अकेले एक कमरे में बैठे हुए थे, अब वक्त आया मेरा बोलने का। तो मैंने कहा कि यार रीना आप जो यहाँ इस वक्त बैठे हो मेरे सामने ये कोइंसिडेंस नहीं है, ये पूरी प्लानिंग के साथ हुआ था। तो उसने कहा मैं भी समझ गई, क्योंकि इतने बहाने तो मतलब 5 मिनट में इतने बहाने नहीं सुने मैंने।
1: कहते हैं प्यार जब दस्तक देता है तो उम्र नहीं देखता, और आमिर ने भी यही किया। साल 1988 में आई फिल्म कयामत से कयामत तक में आमिर ने प्यार के लिए घर परिवार से और दुनिया से लड़ाई लड़ी थी। असल जिंदगी में भी उन्होंने अपने दिल की आवाज ही सुनी। यही वजह थी कि रीना भी अपने भीतर छिपे प्यार को जाहिर करने से पीछे नहीं हटी।
2: फिर अगले दिन जब वो आई मुझसे मिलने, तो उन्होंने बोला कि एक्चुअली आई आल्सो लाइक यू। तो ऐसे फिर आपने इतना सब ड्रामा क्यों किया, 3 महीने हमने वेस्ट करिए भाई। तीसरे नहीं, मैं बहुत डरी हुई थी। तो जब पहले दफा भी जब आपने मुझे बताया ना कि आई लाइक यू, मैंने कहा आई डोंट लाइक यू, वो सब मैं झूठ बोल रही थी, क्योंकि मेरे पेरेंट्स बहुत स्ट्रिक्ट हैं, हम लोग का कुछ मिलन होने वाला है नहीं, तो आई वॉज वॉन्टिंग टू अवॉइड दैट।
1: आमिर के प्रेम की ये जगह इतनी आसान भी नहीं थी। قیامت سے قیامت تک کی طرز پر ہی گھر والوں سے چوری چھپے رینا سے ملاقات کرنا اور پیار کو پروان چڑھانا عامر کا جنون پر گیا۔ ظاہر ہے گھر والوں کو جب پتا چلا تو عامر کو ان کا غصہ جھیلنا پڑا۔ پھر بھی ریل کی طرز پر عامر نے ریئل لائف میں بھی ہار نہیں مانی اور فلمی ہیرو کی طرح دنیا کی نظروں سے چھپ کر کورٹ میں شادی کر لی۔
2: رینا سے کہا کہ دیکھو ہم لوگ اس وقت زندگی ساتھ بتانے کے لیے تیار نہیں ہے، میں اسسٹنٹ ڈائریکٹر ہوں، میری ابھی زندگی شروع ہونے والی ہے، آپ پڑھائی کر رہے ہو، آپ کی زندگی آگے بڑھنے والی ہے، ہمارے راستے کہاں تک جائیں گے ہمیں پتہ نہیں ہے، لیکن کوئی اور ہماری زندگی کے بارے میں طے نہ کرے، بس مجھے خالی وہ اس سے اس کی فکر ہے، تو ایک کام کرتے ہیں ہم لوگ شادی کر لیتے ہیں، بٹ وہ شادی صرف پیپر پہ ہوگی، تاکہ کل کو ایک سال بعد دو سال بعد اگر آپ کے پتا جی ممی ڈیڈی آپ کو زبردستی شادی کہیں کرا رہے ہیں تو آپ کی شادی ہو چکی ہے، وہ کرا نہیں پائیں گے، سیفٹی نیٹ ہوگا ہمارا، تو ہم لوگ شادی کر لیتے ہیں، لیکن یہ شادی صرف اپنے آپ کو سیف رکھنے کے لیے، ہمارے رشتے کو بچانے کے لیے، ایکچولی شادی ہم نہیں کر رہے، ایکچولی شادی کریں گے ہم پانچ سال بعد، دس سال بعد، آٹھ سال بعد، جب بھی ہم کو کرنی ہوگی، اور اس وقت بھی ہم ممی ڈیڈی کو بتائیں گے نہیں، نہ آپ کے نہ میرے، کہ ہماری شادی ہو چکی ہے، ہم کو ان کا دل نہیں توڑنا ہے، کیوں ان کا دل توڑے ہم۔
1: کورٹ میرج کے بعد عامر اور رینا قانونی طور پر پتی پتنی بنے، لیکن دنیا کی نظروں میں اپنی اپنی زندگی جیتے تھے۔ سنگھرش لمبا رہا، لیکن پھر دنیا ان کے پیار کے آگے جھکی اور ان کے رشتے کو بھی سویکار کیا۔ دونوں کے دو بچے آئرا اور جنید ہوئے، لیکن زندگی کب کون سی کروٹ لے یہ کوئی نہیں جان سکتا۔ قریب 16 سال ساتھ رہنے کے بعد عامر اور رینا کی راہیں الگ ہو گئی، لیکن الگ ہو کر بھی رشتہ ختم نہیں ہوا۔ آج بھی عامر کئی موقعوں پر کہتے ہیں کہ رینا ان کی زندگی کا بے حد اہم حصہ ہے اور دونوں اپنے بچوں کی پرورش پہ ہمیشہ ساتھ کھڑے رہے۔
2: تو 16 سال ہم ساتھ میں تھے رینا اور میں، اور جس دن کا آپ ذکر کر رہے ہیں جب رینا اور میں الگ ہوئے تو گھر ایک دم خالی تھا، وہ بچوں کے ساتھ، بغل میں ایک بلڈنگ ہے، ہم نے وہاں پہ ان کے لیے فلیٹ لیا تھا تو وہ وہاں شفٹ ہو گئیں، اور وہ دن بڑا مشکل، وہ رات بڑی مشکل تھی میرے لیے، کیونکہ گھر پہ کوئی نہیں تھا، میں اکیلا تھا بالکل۔ قریب 2-3 سال میں نے کام نہیں کیا، میں اس ایک بہت عجیب بات ہوئی تھی، اس سال لگان لگی تھی جون میں، اور ہمارا بریک اپ ہوا ہے ٹورڈز دی اینڈ آف دی ایئر، لگان لگی تھی، بہت کامیاب ہوئی تھی، دل چاہتا ہے لگی تھی، بہت کامیاب ہوئی تھی، اور ٹائمز آف انڈیا میں وہ جو 1 جنوری کا جو پیپر آتا ہے نا، 31 کا یا 1 کا، جو ایئر اینڈ کا جو ہوتا ہے، جو ایک بڑا اسپیشل نکلتا ہے، تو اس کے ہیڈ لائنز میں لکھا تھا مین آف دی ایئر عامر خان، اور مین آف دی ایئر پڑھ کے مجھے اتنا عجیب لگ رہا تھا، کیونکہ ایکچولی میری لائف تہس محس ہو چکی تھی، اور پیپر پہ لکھا تھا مین آف دی ایئر۔
1: عامر کے لیے رینا سے الگ ہونا آسان نہیں تھا، ایک ایسے ہم سفر سے الگ ہونا جو ان کی زندگی کا پہلا پیار تھا، لیکن وقت کس کے لیے رکتا ہے، زندگی کی اسکرپٹ میں ایک اور موڑ باقی تھا۔ فلم لگان کے سیٹ پر عامر کی ملاقات کرن راو سے ہوئی، دھیرے دھیرے دوستی ہوئی اور پھر دوستی پیار میں بدل گئی، اور سال 2005 میں دونوں شادی کے بندھن میں بندھ گئے۔ مگر 15 سال بعد یعنی سال 2021 میں اس کہانی میں بھی ایک ایسا ٹویسٹ آیا جس نے سب کو چونکا دیا۔ عامر اور کرن نے الگ ہونے کا فیصلہ کیا، لیکن مسٹر پرفیکشنسٹ نے یہاں بھی پرمپرا توڑ دی۔ جہاں عام شادیوں کے ٹوٹنے کے بعد رشتے میں صرف کڑواہٹ بچتی ہے، وہی عامر اور کرن آج بھی ساتھ میں فلمیں پروڈیوس کر رہے ہیں، ہنستے مسکراتے ایک دوسرے سے اکثر ملتے ہیں۔ عام طور پر طلاق کے بعد پتی پتنی ایک دوسرے کے رقیب بن جاتے ہیں، رشتوں کی مدھوریما عداوت میں تبدیل ہو جاتی ہے، لیکن عامر کی زندگی اس معاملے میں تھوڑی علیحدہ ہے۔ کرن اور رینا سے ان کا شادی کا گٹھ بندھن ضرور ٹوٹ گیا، لیکن رشتوں کی ڈور ابھی بھی جڑی ہوئی ہے۔ अब भी जब ये मिलते हैं तो देखने वालों को कतई नहीं लगता कि रिश्ते में कोई दरार है या फिर एक दूसरे के प्रति कोई खटास है। बहरहाल आमिर को तीसरी शादी की बेशुमार शुभकामनाएं। ब्यूरो रिपोर्ट, गुड न्यूज़ टुडे।